झीले को निकलने का दोष या खुद ये कुछ रस करने का पल गए को फिर कुरी रहना में आप जान बने उखर गह कार को जाई तो ना लगुंदी ना जाया को सर रफ्चे आशिये वह को उद्रदस्तिया खुद ये भी किया और दस्तिया का को मैं सरी जुजबो को खुद ये भी जी खुदाई भी जी को पिश्टी को شو پاندنا پیرسی دیگل آلیه پر وقت داری اپلیکاتی یک جر جو بایا و کرسمه یگا کو ارمان جا داوی جی چرا سا کرنکا پرسن ملک کو تایباتی جی پارس نام آفن خودی ایوانه